0: It's 8 a.m. This time check is brought to you by
1: AGS Tubular Dikhaye Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
2: مہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبین سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جرنل ہومیو اور شعب جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
3: کول کنگ.
4: ابے دیکھ کے نہیں چلاتا کیا؟
5: ہم لوگ کو بائک چلانی آتی تو چلاتے کیوں؟ جب دیکھو
3: ہلکا سا ٹچ ہوا لیکن ریئیکشن فل ایکشن مووی. چھوٹی سی بات لیکن سین بڑا. लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल जैसे चलता फिरता एसी.
6: अब मिलेंगे तमाम नेटवर्क के लोड्स और पैकेजेस एक ऐप पर. अभी जैज कैश डाउनलोड करो, पाओ इंस्टेंट लोड, एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस, वो भी बिना किसी रिटेलर के. आसान और इंस्टेंट पैकेज एक्टिवेशन के लिए जैज कैश है ना.
0: This program is brought to you by
1: AGS Tubular Dikhaye Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
3: And Cool King Hair Oil.

0: यस एवरीबॉडी, तो हो चुका है प्रोग्राम लंच टाइम स्पेशल का बाकायदगी से आगाज। और अब जबकि आगाज हो ही चुका है तो ऑब्वियसली सबसे पहले आपको बताया जाएगा तरीकाकार कि कैसे आप भी बन सकते हैं हमारे प्रोग्राम का हिस्सा। तो जी, इसके लिए आपने करना कुछ यूं है कि अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, KHI लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। तो आपने करना कुछ यूं है, यानी कि इस तरीकाकार को फॉलो करना है और जल्दी से हमारे प्रोग्राम का हिस्सा बनना है। हमारा और आपका साथ होता है 12 से 2 के दरमियान, तो ये साथ कायम और दायम है। अलबत्ता ऑब्वियसली प्रोग्राम में हम बहुत सारी मौजू पे बातें करे होते हैं, तो बातें तो चेंज होती रहेंगी लेकिन तरीकाकार कॉन्स्टेंटली सेम रहेगा। तो इसी तरीकाकार के तहत आप हमारे प्रोग्राम का हिस्सा बन सकते हैं, तो कोई मसले की बात नहीं है। अगर आप भूल भी जाएंगे तो हम आपको याद दिलाते रहेंगे कि प्रोग्राम का हिस्सा बनने के लिए आपने क्या करना है। तो तरीकाकार जिन्होंने अभी नोट कर लिया है तो जल्दी से अपनी हाजिरी लगा दें, अब बाकी हम आपको वक्फे वक्फे से बताते रहेंगे। तो भाई आज क्या तारीख है? आज है 24th of June। ओके जी, सो हैप्पी बर्थडे टू यू। अगर आज मेरे लिसनर्स में से किसी की सालगिरह है और कौन कौन से मजीद दिन मनाए जाते हैं इस पर भी गुफ्तगू होगी, क्योंकि इस पर तो लाजमी तौर पर बात होती है। तो ये बात भी तय है भाई, बिल्कुल जी, बातें यानी कि बहुत सारी मौजूद हैं। और अब सवाल ये उठता है कि ये बातों का सिलसिला शुरू कब से होगा। तो सिलसिला तो शुरू हो गया है लेकिन इस वक्त मौजूद है ब्रेक, जिसकी जानिब जाना है जरूरी। तो शामिल करते हैं ब्रेक, वापस आते हैं ट्रैक के साथ और अपनी गुफ्तगू के सिलसिले को बढ़ाते हैं आगे।
1: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
3: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है। चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
1: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM।
5: हाय फ्रेंड्स, आई एम मिकाल ज़ुल्फ़िकार एंड टुडे आई एम नॉट स्पीकिंग टू यू एज अ पब्लिक फिगर बट एज समवन हू केयर्स अबाउट योर फ्यूचर। We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, آپ کی احتیاط، آپ کی حفاظت۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: پاکستان میں بڑھ چڑھ ہیکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے۔ روزانہ عام شہری، بزرگ، خواتین، طلباء اور کاروبار سے وابستہ افراد اپنے بڑھ چڑھ اکاؤنٹ سے محروم ہو رہے ہیں۔ اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے، اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے۔ آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے۔ پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے، آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں۔ بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے۔ لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں۔ بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے۔ یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا، نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست۔ اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا، یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں، رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں، اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ 2-step ویریفیکیشن لازمی فالو کریں: سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن، یا 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں، ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں۔ مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں، ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں۔ سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاک آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں، اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
8: FM 24/7/365

0: सेलुलर बैटरी, दिल को है आराम।
1: वीराने है नबी का मदीना तेरे बगैर।
2: आप सुन रहे हैं मुहर्रमुल हराम की खुसूसी नशियात FM 100 पर।
1: तेरे मदीना तेरे बगैर।
3: एक छोटी सी ब्रेक के बाद हम दोबारा हाजिर खिदमत है, खुश आमदीद कहते हैं आप सबको। वक्त जो है वो 11:51 हो चुके हैं और इंशाल्लाह ताला 12 बजे तक हमारे साथ थे अजामत साहब मौजूद हैं और 12 बजे के बाद इंशाल्लाह 12 से 1 बजे तक हमें ज्वाइन करेंगे हमारे एक और बड़े अच्छे सनाखा मोहम्मद यासीन कादरी और 12 से 1 बजे तक इंशाल्लाह वो हमारे साथ होंगे। और जी अलामा साहब, वाक्य तो माशाल्लाह ये पूरा हुआ और तकिन अब वो बात वही आ जाती है कि सबको पता है, सब सुनते भी हैं, सबने पढ़ा भी है और एक सालों से चीज चली आ रही है। वाक्य को मकसद वही आ जाता है कि वाक्य तो सब कुछ हम रस्में भी सारी जो हमारी हैं, जो भी हम अपने कर रहे हैं करते रहे, मगर बेसिकली जो सबक है वो उस पर तो अमल कर लें ना कम अज कम।
4: बिल्कुल,
3: जो बुनियाद है जिसके लिए ये सब कुछ हुआ, अब उससे भी कुछ हासिल न करें सिवाय हम एक वक्ती तौर पर अपनी मोहब्बत को जिता के बैठ जाएं, तो उससे भी कोई हासिल नहीं, कोई हासिल नहीं है। बात तो हासिल जब है कि आप जब उन तमाम चीजों को समझने के बाद उस पर पैक्टिकल तौर पर आप प्रैक्टिकली आप आगे निकलें और लेके चलें उसको, अपने आगे नस्लों को वो चीज ट्रांसफर करें, तो ये हासिल कुछ होगा।
4: देखिये यहाँ मुझे एक बड़ा खूबसूरत वाक्य याद आया कि एक जुमला हमारी आवाम और हमने अक्सर सुना है, हम खुद भी कहते हैं कि भाई मैं जो है ना गलत बात बिल्कुल नहीं सुन सकता।
3: क्या बात,
4: तो देखिए ये कौन सा जो है वो आपने तीर मार लिया कि आप गलत बात नहीं सुन सकते। कमाल तो ये है कि आप गलत बात सुन के बर्दाश्त करें,
3: बर्दाश्त करें,
4: अच्छी बात तो हर कोई सुन रहा है। अब यहाँ पर एक बड़ा खूबसूरत वाक्य है सखावत का कि हम देखते हैं कि हुजूर नबी करीम अलैहिस्सलाम सखावत के पैकर हैं, फिर मौला कायनात में वो सखावत है, सैयदा फातिमा पाक में वो सखावत है और वही सखावत आपके नवासों में आपकी भुट्टी के तहत है और वही सखावत जो है वो इमाम ज़ैनुल आबिदीन तक आई है। तो हम ये जुमला कहते हैं कि मैं गलत बात नहीं सुन सकता। अब यहाँ पर एक बड़ा खूबसूरत जुमला है कि जब वाकया करबला हो चुका और इमाम ज़ैनुल आबिदीन और तमाम खवातीन मदीने में आ गई, तो एक बार ऐसा हुआ कि शिमर ये वो शख्स, ये वो बदबख्त है, वो लगीन है कि जिसने इमाम हुसैन की सरे अनवर को जो है आपके जिसमें मुबारक से अलहदा किया था, तो मुख्तार सकफी ये जो है वो खानदान नबूवत को जिसने कत्ल किया था उसके उसका दरपे हो गया था, उसका दुश्मन हो गया था कि मैंने बस अब इनको चुन चुन के मारना है। तो मुख्तार सकफी ने अपने कुछ अफराद को भेजा इस शिमर के पीछे और शिमर जो है वो भागता भागता वो मदीने में इमाम ज़ैनुल आबिदीन के हुजरे में दाखिल हो गया और पीछे जो है वो उसके जो मुख्तार सकफी के लोग थे वो इसको ढूंढ रहे थे। तो ये भागता भागता और गर्मी, अरब की गर्मी है, शिद्दत है, तो ये हांप रहा था। तो इमाम ज़ैनुल आबिदीन कुरान की तिलावत कर रहे थे, आपने जो है वो अपनी नजरों को उठाया और आपने एक प्याला भरा पानी का और उसको पेश किया, ये समझा कि इमाम मुझे पहचाने
3: नहीं है।
4: इसने एक प्याला पिया, इसकी सांस जो है अभी भी थम नहीं रही थी, फूल रही थी। इमाम ज़ैनुल आबिदीन ने दूसरा प्याला भरा फिर इसको दिया, उसने वो पिया लेकिन अभी भी प्यास बाकी थी। इमाम ज़ैनुल आबिदीन ने तीसरा पानी पिया या तीसरा प्याला दिया, यानी इतना हो गया कि वो सैर होके पी लिया। वो बाहर गया, उसने जब देखा कि लोग जो है वो मुंतशिर हो गए जो मुझे ढूंढ रहे थे, लेकिन शर्मिंदगी थी आंखों में, एक जो कहते ना कि जिससे बिल्कुल शर्मिंदा होना वो था इसकी आंखों में। तो ये दोबारा अंदर आया उजरे में और कहने लगा कि हजरत लगता है आपने मुझे पहचाना नहीं है। तो इमाम ज़ैनुल आबिदीन, अब आप ये देखें कि उस शख्सियत को कह रहा है कि आपने मुझे पहचाना नहीं है जिसके बाबा को शहीद कर दिया गया हो, जिनके भाई को शहीद कर दिया गया हो, जिनके कजनों को शहीद कर दिया गया हो, वो शख्स कभी भूल सकता है ऐसे शख्स को? तो इमाम ज़ैनुल आबिदीन ने अपनी नजरों को उठाया और कहा कि तू ये कहता है कि मैंने तुझे पहचाना नहीं, तू वही है ना जिसने मेरे बाबा का जो है वो सर बदन से जुदा किया था? कहा हजरत बिल्कुल। तो कहा कि फिर भी आपने मुझे पानी दिया? कहा हमारा खानदान ऐसा है कि जिस पर कोई आए तो सवाल ही खाली आ जाता है। अब हमें ये देखना चाहिए कि हम ये कहते हैं कि मैं गलत बात नहीं सुन सकता, इमाम ज़ैनुल आबिदीन हमें ये दर्द दे रहे हैं कि एक बंदे ने आपके घर बार को शहीद कर दिया, उन पर जो है जुल्म और सितम के पहाड़ तोड़ दिए, लेकिन इमाम ज़ैनुल आबिदीन का अंदाज क्या है कि सवाल ही आया है और किसी चीज का तलबगार है तो खाली हाथ में भेजा। तो यहाँ से हमें भी ये देखना चाहिए कि हम क्या मामलात इख्तियार करते हैं। हम ये देखते हैं कि भाई जो हमारे साथ अच्छा है, जिसके साथ हमारे मफादात हैं, बस हम उसके साथ अच्छे हैं। कब तक? जब तक हमारे मफादात हैं।
3: अच्छा, ये सवाल की बात कर रहा हूँ। अब इस वक्त तो खासतौर पर अल्लामा साहब جی معمول بن چکا ہے اب تو.
4: بالکل
3: اب تو مطلب آپ کا ہمارا تعلق, وہ کہتے ہیں تعلق جب وہاں تک رکھتے ہیں جہاں تک ہمارا کام ہے.
4: بالکل ایسا ہی ہے.
3: اچھا کام ختم ہو اس کے بعد تعلق ایسے کرتے ہیں جیسے اب وہ آگے چلتے چلتے آگے شارٹ کٹ آ جاتا ہے.
4: بالکل ایسا
3: راستہ پلٹ دیا اور نکل گئے.
4: اس میں تو یہ کہتے ہیں بھائی وہ مصروف ہو گئے. یہ مصروفیت کہاں تھی پہلے جب مفادات تھے تب کہاں تھی مصروفیت؟
3: بالکل حقیقت.
4: ہم یہ کہتے ہیں کہ یار مصروفیات
3: فلانا, پھر ایک نئے بندے کے پیچھے لگ جاتے ہیں.
4: بالکل ایسا ہی
3: مفادات, کیونکہ اس وقت ہر آدمی, میں تو کہتا ہوں کہ میں نے عموماً دیکھے میرے اپنے ایک زندگی گزری گئی کہ دوہری شخصیت کے لوگ میں نے بے شمار دیکھے.
4: بالکل
3: بے شمار لوگوں کو دیکھا جو دوہری شخصیت کے مالک ہیں.
4: ایسا ہی
3: نظر کچھ آتے ہیں بظاہر ہوتے کچھ اور ہیں. ہم سمجھتے ہیں شاید یہ تو ہمارے لیے مطلب ہم سے بہت محبت کرتا ہے یہ, مگر ایک وقت آتا کہتے یہ کیا ہوا.
4: اب یہ دیکھیں نا کہ امام زین العابدین ہمیں کیا ڈر دے رہے ہیں. یہ ہمارا دشمن ہے. اگر ہمارے سامنے کوئی ایسا شخص آ جائے جس نے ہمارے بچے کو کبھی ایک بار زندگی میں تھپڑ مار دیا, ہم اس سے کبھی بات کرنا پسند
3: نہیں کریں. تو دیکھ کے ہمارا خون
4: کھول جائے گا. لیکن انہوں نے ان کو پانی بھی دیا, کیونکہ یہ وہ گھرانہ ہے, وہ خاندان ہے جس میں سخاوت جو ہے وہ بہ رہی ہے.
3: درس دیا نا برداشت کا.
4: بالکل
3: برداشت کا, استقامت کا ہے یہ, کہ یہ درس ہے. اور اس درس سے اگر وہ باتیں ان چیزوں سے اگر ہم یہ حاصل نہ کریں تو پھر کیا اس مطلب اس سے فائدہ کیا پھر؟
4: ایسا ہی ہے. بالکل. پھر ہم دیکھتے ہیں کہ جب یہ واقعہ پورا ہو گیا اور کربلا کے میدان سے دمشق کے جو محل تک, یزید کے محل تک جب اس پورے خاندان کو لے جایا جا رہا ہے اور امام حسین اور تمام شہداء کے سر مبارک جو ہے وہ نیزوں پر ہیں, تو ایک صحابی نے بڑا خوبصورت جملہ کہا, دیکھ کر کہا کہ یزید تو نے اس سر کو اس لیے کاٹا تھا, اس لیے قلم کیا تھا کہ یہ سر جھک جائے گا. دیکھ آج بھی تیرے اور تیرے قافلے سے بلند یہ سر ہے.
3: سبحان اللہ.
4: تیرے اور تیرے قافلے سے سر یہ بلند ہے. اور لوگوں نے یہاں تک کہا, سیرت کی کتابوں میں آیا کہ امام حسین پاک رضی اللہ تعالیٰ عنہ جن کا سر بظاہر بدن سے جدا ہو چکا تھا لیکن لبھائے انور ہل رہے تھے. تو کسی صحابی نے جب اپنے کانوں کو قریب کیا تو وہ کہتے ہیں کہ قرآن کی تلاوت جاری.
3: سبحان اللہ, سبحان اللہ.
4: اور پھر وہ حضرت زینب رضی اللہ تعالیٰ عنہ, سیدہ زینب کا وہ خطاب سارا جو وہ انہوں نے دمشق کے محلات میں جا کر کیا, تو وہاں پر وہ شاعر نے کیا خوبصورت کہا کہ کانوں میں رس گھول رہے ہوں جیسے جبریل زباں کھول رہے ہوں جیسے, بازار دمشق میں وہ زینب کا خطاب ممبر پہ آدھی بول رہے ہوں جیسے. تو وہ ہمیں یہ بھی دیکھنے کو ملتا ہے کہ وہ استقامت کی پیکر اور وہ خاتون ایسی ہیں کہ جن کے اندر کانفیڈنس لیول پائے کا. آج ہمیں بھی اپنی خواتین کو وہ کانفیڈنس لیول دینا چاہیے کہ کوئی بھی تکلیف کوئی بھی پریشانی آ جائے تو ان کو یہ انتظار نہ کرنا پڑے کہ ہمارے گھر کے مرد نہیں ہیں تو ہم کیسے فیس کریں گے.
3: انہوں
4: نے فیس کیا. وہ محل دمشق میں جو ہے وہ یزید کے سامنے کھڑے ہو کے آنکھوں میں آنکھیں ڈال کے انہوں نے جو گرجدار آواز میں جو بات کی تو لوگ یہی کہہ رہے تھے کہ ہمیں تو علی کی شبی نظر آ رہی ہے. تو یہ پورا واقعہ ہمیں کتنے درد دیتا ہے. بس بات آخر میں وہی ہے کہ ہمیں اس واقعے کو سن کر, صرف رسمن نہ سنیں, سن کر جتنے بھی دروس کے پہلو ہیں اس کو اپنانے کی کوشش کریں اور اللہ پاک بس ہمیں استقامت عطا فرمائے اور ان واقعات اور ان شخصیات کے توفیل ہی جو ہے ہماری مغفرت و بخشش فرمائے.
3: آمین آمین آمین آمین آمین. بہت خوبصورت ماشاءاللہ, بہت اچھی گفتگو علامہ صاحب آپ نے کی, بہت اچھی. اور آج کی ہماری پہلی آپ سے ملاقات تھی. ان شاء اللہ تعالیٰ اللہ تعالیٰ نے آپ کو ہمیں زندگی دی تو ان شاء اللہ پھر آگے گھبے گا, ان شاء اللہ آپ سے ملاقات رہے گی. اور بہت اچھا, اور آپ کا انداز ماشاء اللہ بڑا خوبصورت انداز ہے ماشاء اللہ. تو بالکل جی, اور ان شاء اللہ تعالیٰ 12 بجے کے بعد ہمیں جوائن کریں گے محمد یاسین قادری, اور میں آپ سے ملوں گا 12 بجے کے بعد ملتا ہوں آپ سے. جب تک آپ نے جانا کہ ہمارے ساتھ ہی رہنا ہے, کیونکہ میں ویڈیو ابھی بند کروں گا اور اس ویڈیو کے بعد پھر ان کے آنے کے بعد پھر میں دوبارہ آپ سے ملتا ہوں تقریباً 5-10 منٹ کے بعد. ٹھیک ہے, ہمارے ساتھ رہیے گا.
2: آپ سن رہے ہیں محرم الحرام کی خصوصی نشریات FM 100 پر.